دے رہا ہوں. کیڑے سودر دھور ڈول نہ ماریے تو بول نہیں, سودر نو مارو, ناری نو مارو, گوار نو مارو, پشو نو مارو تا ہی ٹھیک رہنے, انج نہیں تاڑ دے رہو, مار دے رہو, کٹ دے رہو. شودرا نے تو ہوں بغاوت کر دیتی ہے, بول سانو پروان نہیں. تو استریاں اجے بھی شوق نال گھر گھر وچ رامائن یہی پڑھی جانی, ٹور گوار شودر پشو ناری یہ پانچو تاڑن ہتکاری, تے پتی مارے کٹے تے تاڑ نہ کرے تے انہاں نو گلا بھی نہیں کرنا چاہیے. آپ ہی پڑھ دیا پہ ہوئی, بڑی شردا نال پڑھ رہی ہوں اس سلوک نو, بڑی شردا نال تسی پڑھ رہی ہیں, تھان تھان تے پڑھیا جا رہا ہے. خیر مختصر جو ہے میں عرض کراں, رام دی خشک مریادا تے دراچار وچ سمچے دیش دی لپٹی ہوئی جڑی لیلا سی راس لیلا, ایڈیاں دھجیاں اڑائیاں مہاتما بدھ نے, آخیا نہیں تے نہیں پروان. رام دی او مریادا مینوں پروان نہیں جتھے شودر بھجن بندگی نہ کر سکے, رام دی اے مریادا بھی مینوں پروان نہیں کہ استری اگر کوئی ناچن لاوے تو انہوں گھروں کڑ دے, اور وہ اپنے بچیاں نو ایک آشرم دے جنم دے تے بچے یتیماں دی طرح پلن, لاوارس پیو دے ہوندے آیا. مہاتما بدھ دے اندر اتنی دیا کٹھورتا تے کر نہیں سکتے سن, تے اتنا سنجم تے بھرشٹ لیلا بھی انہوں نے نہیں چاہی دی سی. ایک نمی زندگی دا آغاز ہویا, ایدی لپیٹ دے چھوی بڑی دنیا آئی اس دیش دی, بودھی بننا لکی فخر محسوس کرن لگ دے, اور تھان تھان دے تے بودھیاں دی جماعت کھڑی ہو گئی. بودھک بودھ گیان چاہید بودھ, اپنی بدھی دا اتنا پریوگ کرو کہ قدم کسے تھان تے بھی غلط نہ پٹیا جائے, ہاتھ کچھ بھی غلط نہ کرو, ہر وقت بدھ دا استعمال کرو. ہاتھ نو جدوں ورتوں تو ہاتھ دی ورتوں تو پہلے بدھی دی ورتوں کرو, پیراں دی پہلے ورتوں بعد وچ کرو, اس تو پیشتر بدھی دی ورتوں کر لو. زبان نو ورتن لگے ہاں پہلے بدھ دی ورتوں کر لو, زبان غلط نہ بولے, پیر غلط نہ چلن, غلط نہ کرن. اس طریقے نال بودھک تل دے تے زندگی بتیت کرو تو آپ دا نام آتما پر اغیاراں دی محفل دے دھوکھے بازاں دی محفل وچ کچھ بھی نہیں. سہجے سہجے یہ دیوا ہی بجھ گیا, این مرض کر دیا, کیونکہ دیوے دے تیل پاندے نے کون, مہاتما بدھ دے پیروکار, پیروکار ہی نہ رہے, دیوا بجھ گیا. اس دیوے نو بجھایا کچھ غلط عیار لوگاں نے, تے کچھ انہاں لوگاں نے جنہاں نو یہ گل پسند نہیں آئی کہ مہاتما بدھ دی رو ریتی رام دی مریادا تے کرشن دی لیلا دا بالکل پترا ہی واچ گئی ہے, سلسلہ ہی ختم کر دیتا ہے. اس کشمکش دے وہ جڑا دیوا سی شما گوتم جو کسی حد تک محفل اغیار دے جلتے رہا سی بجھ گیا. باویں اج تو 30-35 سال پہلے 40 سال پہلے اقبال نے آ کے جل رہا ہے, پر اغیاراں دی محفل دے, ناداناں دی محفل دے, بیوقوفاں دی محفل دچ کچھ عقل مند نہیں. شمع گوتم جل رہی ہے محفل اغیار میں, دھوکھے بازاں دی محفل دچ جل رہی کچھ بھی نہیں. ادھر مہاتما بدھ دی شمع بجھن لگی, ادھر نمی شمع جلائی گورکھ نے, انہیں کچھ سدھار کیتا, انج کہہ لو رام دی مریادا نو سدھار کیتا شری کرشن نے, تے بن گئے لیلا پرشوتم, تے لیلا تے مریادا دے سدھار کیتا مہاتما بدھ نے, تے بن گئے مہاتما بودھ, سدھارتھ بن گئے بدھ, بدھی دے تل تے جی. اگاں چل کے سدھار کیتا گورکھ نے, جو ترٹیاں بودھ مذہب دے بھی رہ گئی سن انہاں نو دور کیتا سہجے سہجے. ایک ایک گل دا اس وقت وستار سے ذکر کرا چکے سما ہو گیا, مختصری محض کرتا. گورکھ نے اس ڈھنگ دی رو ریتی چلائی اور سدھی سدھیاں دے ردھیاں دے اس ڈھنگ دے چمتکارے پیش کیتے کہ اس دیش دی عام جنتا کا کہنا کہ بڑے بڑے راجے مہاراجے بھی پربھاوت ہون لگ پئے, گوپی چند ورگے جوگی بن گئے, برتری ورگے جوگی بن گئے, گورکھ دی لپیٹ دے چل گئے. تے جتھے بڑے بڑے راجے مہاراجے آ جان عام پرجا تے آ گئے,
धनवान का धर्म कहने निर्धन का धर्म हो जाता है, निर्धन धनवान की नकल करता है, निर्गुण गुणवान की नकल करता है, तो कुदरती गल है, निर्बल बलवान की नकल करता है, ऐसा ही होता है। तो जब बड़े बड़े राजे महाराजे जोगी बनने शुरू हो गए तो जोग मत रज के फैलिया इस देश दे। जोगियों के नाम के उत्ते कई मठ कई शहर, यह गोरखपुर यूपी का बहुत वड्डा शहर, यह गोरख के नाम है। नानक मता जिसनों अज तुसी कहिंदे हो साहिबां दे पावन पवित्र स्थान, यह पहले गोरख मता सी, यह भी मैं अर्ज कर दें, यह गोरख मता सी, यह गोरख की थां सी। दिवाली वाले दिन हिमालय पर्वत ते ठंड पैण नाल इस मौसम दे योगी सारे थले आ जांदे सन, दिवाली तो दो चार दिन पहले, ते दीपमाला आउंदी सी जोगियां दी आमद दे च, बे जोगी पहाड़ा नूं छड़ के आ गए, बर्फां पैणियां शुरू हो गईयां, योगी आ गए वापस, ते मठां दे च आ जांदे सन। गर्मियां दे च हिमालय पर्वत चले जांदे सन, ते सर्दियां दे च वापस आ जांदे सन। इन्हां दी आमद दे च दिवाली आउंदी सी, दिवाली का त्यौहार जोगियां नाल जुड़े होया है, दिवाली का त्यौहार बोधियां नाल जुड़े होया है, सनातनियां नाल जुड़े होया है, गुरु के सिखां नाल जुड़े होया है, गुरमत नाल जुड़े है। बड़ा एक सांझा त्यौहार है, इस वास्ते असीं इसनूं कह सकते हैं कि देश पद्धर का राष्ट्रीय त्यौहार है, कौमी त्यौहार है, बहुत वड्डा त्यौहार है। मुख्तसर मैं अर्ज करां, सहजे सहजे रिद्धि सिद्धि की चमक ढिली पैण लग पई। अध्यात्मक सिद्धि है नहीं सी, पदार्थ की सिद्धि सी। उम्र वड्डी कर लो, अचनचेत कोई वस्तुआं प्राप्त कर लो, मन थोड़ा एकागर होवे तो शक्तियां मिलदियां ने, मन पूर्ण तौर पर एकागर हो जाए तो परमात्मा मिलता है। इन्नी मेहनत दे, अगर थोड़ा एकागर होया तो परमात्मा के मार्ग दे जो कुछ है वह मिल जाता है। परमात्मा के मार्ग दे की है रिद्धियां ते सिद्धियां, ते जिहड़ा मार्ग दे बैठ जाए उस राही नूं कोई सियाणा नहीं आखेगा। लेकिन मार्ग बड़ा खूबसूरत होवे, रस्ते विच जिहड़े स्टेशन आउण वो बड़े पुरौनक होवन, ते उत्थे बड़े वड्डे वड्डे बाजार लगे होवन, ते जेब विच काफी धन संपदा होवे ते बंदे दा रुकण नूं जी कर जांदा। परमात्मा का मार्ग पुर रौनक अगर कोई चल पे अगे रिद्धियां सिद्धियां करावां तां, पर मार्ग विच कोई रुक जाए वो सियाणा नहीं। इस वास्ते मेरे पातशाह ने कह दिता है, सिद्ध होवां सिद्ध लाई रिद्ध आखां आओ, गुप्त प्रगट होए बैसा लोक राखे भाव, मत देख भूला विसरे तेरा चित ना आवे ना। मता किधर इन्हों रिधियां सिद्धियां वेख के तू भुल जाए तो इतने रुक जाए, नहीं अगे चल। मन थोड़ा एकागर होंगे किसी मंत्र रिद्धि सिद्धि मिलती है, अक्सर ये योगी इतने रुके। इंज कह लो ये मार्ग के पुजारी सन परमात्मा दे, परमात्मा दे नहीं, ये रिद्ध सिद्ध के पुजारी सन ईश्वर के नहीं। इस वास्ते गुरु नानक नूं जब 22-23 साल की उम्र के गुरु नानक देव जी महाराज मिलते हैं इन्हों, तो योगियों की उम्र कोई 500 साल का, कोई 800 वरिया का, कोई 1200 साल का, परविटे पैरों तले आते सन कई, इन्नी लंबी उम्र दे, क्योंकि श्वासा रोक के बैठते सन पूरा साल, तो श्वास ही नहीं चलते, तो श्वास ही तो पूंजीए, तो पूंजी तो खर्च ही नहीं करते सन, उम्र वध जांदी सी। गुरु नानक नूं बाला करके बुलाते सन, बच्चा सब सिद्धि मने बिचारिया किवें दर्शन इहो लेवे, बाला ये जिहड़ा बच्चा है, ते बच्चा करके गुरु नानक नूं बुलाते सन, आओ बाला जी बैठ बच्चा। हुण 500 साल की उम्र से 22 साल की उम्र से आपे ही बाला है, पर हुण उम्र ही सिर्फ वधा लेनी और हजार हजार साल की कर लेनी, अगर जिंदगी का यही मनोरथ है, सागर विच हजार हजार साल दी मछलियां हुण भी मौजूद ने, वो योगी हो गई, उन्होंने कोई परम आनंद की प्राप्ति हो गई। उम्र दरख्तों की भी बहुत वड्डी है, 2500 साल का खड़ा है दरख्त बोध गया दे, जिहदे थले बैठ के महात्मा बुद्ध ने तपस्या की सी, जिथे उसनू ज्ञान होया सी, वो दरख्त मौजूद है 2500 साल पुराना। बाबे की बेर मौजूद है सुल्तानपुर विच, पिछले साल जब मैं दर्शन करन गया तो खून टपक रहा सी, ते मैं ग्रंथी साहब तो पुछे तो खून लगता है, तो मैं इस तरह कभी दरख्तों तो टपकता होया नहीं देखे, अज तक नहीं देखा। मेरे ख्याल संत बाबा करतार सिंह जी भी है,
تو میں ستے سے اینا تو بھی پوچھیا سی جتنے تک مینو یاد ہے. میں کہتے خون ہے, بالکل خون ہے. تو مینو کہنے لگے ہاں ڈاکٹر نے ٹیسٹ کیتا ہے, خون ہے. بالکل لیبورٹری دے چلے جا کے وہ پوری پڑچول کی تھی, تو خون ہے. بیری دے چوں خون. کچھ درخت پرم پرکھا نال جڑے ہوئے ہیں, بوڑھ مہاتما بدھ نال جڑے ہوئے ہیں, ککر کریں یہ شری کرشن نال جڑے ہوئے ہیں. کدی بور مطالعہ کر کے ویکھنا. یہ جڑا پپل ہے کچھ دیوی دیوتاواں نال سمبندت رکھتا ہے. بیریاں گرو گھر نال جڑی ہوئی ہیں. بابے بڈھے دی بیر, دکھ بنجنی بیر, لاچی بیر, سلطان پور دیا گردوارا, بابا بیر صاحب گردوارا بیر صاحب, بیریاں دا کوئی گرو اتہاس نال گرو گھر نال بہت لمبا چوڑا سمبند ہے. اور اسی طریقے نال میں ہور بھی کچھ درخت دیکھے نے جو دنیا دے باہر دے مہاپرشاں نال سمبندت نے. انہاں دا پچھوکڑ کی ہے کسے وقت ات میں پھر عرض کراں, لیکن ات میں عرض کراں بنسپتی دے جند جان ہے, بنسپتی دکھ سکھ محسوس کردی ہے. یہ اتنے صرف موسم کا ہی اثر نہیں, منک کے وچار کا بھی اثر ہے, ماحول کا بھی اثر ہے. تو مینو اتوں کے گرنتھی سنگھ نے دسیا سی سن 47 اس بیری دے چوں خون نکلیا سی, بڑا نکلیا سی, تے بڑی کٹا وڈی ہوئی. تے انہاں دن چ کدھر ریلوے فاٹک ریلوے کراسنگ کے اتنے 35-40 سنگھ جڑے مارے گئے سن انہاں دن چ, تے خون نکل رہا سی. کل مینو کسی سجن نے دسیا پھر نکلتا پیا, کاغذ دے اس خون تبے لوا کے نا مینو آ کے دکھایا, وہ پھر کافی نکلے. سنکیت نے اشارے نے کئی دفعہ منک نہیں سمجھ سکتا, درخت سمجھ جاندے, بنسپتی سمجھتی, بنسپتی نو بودھ ہو جاندا ہے, بنسپتی نو جو ہے پتا چل جاندا ہے. خیر گل لمکائی ہے نا, مختصر عرض کریے. لمبی عمر مہان عمر انہ یوگیاں نے تے کر لئی, لیکن پرم آنند نہیں سی, پرم رس نہیں سی. سہجے سہجے اے لہر ڈلی پئی, جویں مریادا پرشوتم دی لہر بھارت دے ڈلی پی گئی, لیلا پرشوتم دی لہر کریبن کریبن مٹ گئی. ہوں کسی نے دوراچار چنگا نہیں لگتا, پارلیمنٹ دے چی ازا جو ہے آواز اٹھ چکی ہے, دیوداسیاں دی پرتھا ختم ہونی چاہیے, یہ مندراں دے چ نہیں چاہیے, نچدی ہوئی ہیں ٹپدی ہوئی ہیں, یہ تو ویسواما نے. اور اس طریقے نال مندر بد اخلاقی دے اکھاڑے بن جاندے نے, اور پجاری بھرشٹ ہو جاندے. یہ طور طریقے چلے نے, پارلیمنٹ دے چ آواز اٹھی ہے. تو وہ لیلا پرشوتم دی لہر بھی ٹھنڈی پی گئی, مہاتما بدھ دی لہر بھی مٹ گئی. وہ مٹن دے ہور کارنا دے چوں ایک اے بھی کارن سی کہ اس لہر دی حفاظت کرن لئی بودیاں کول کچھ بھی نہیں سی. تلوار دے دھنیاں نے, شستراں دے دھرنیاں نے بھی انہاں نوں ماریا, تے انہاں دے اپنے ڈمب تے پکھنڈ نے بھی ماریا, لہر مٹھی پی گئی. یوگیاں دی لہر چلی, بڑے وڈے پدر تے چلی, راجے مہاراجے بھی لپیٹ دے چاہے, عام پرجا بھی لپیٹ دے چاہی, لیکن اے بھی ٹھنڈی پی گئی. کیونکہ بندے نو نری سدھی نہیں چلتی, بندے نو چاہیے پرماتما دی صفت و صلاح تے پرم آنند سمادھی. صرف عمر لمبی کر لینا اے تے کوئی معنی نہیں رکھتا, تے کرامات ہے کہ مہاراج کہنے نے سا سدھ سا کرامات ہے اچنت کرے جس دات, اچن چیت اجڑیاں داتاں دے رہے ہیں, بس یہ کرامات ہے, اور کی چاہیے. پون وگ رہی ہے, سورج دی روشنی پہ ملتی ہے, وگتے ہوئے دریاواں چ جل پیا ملتا ہے, رزق پیا ملتا ہے, کرامات نہیں تے اور کی. تینوں بچے مل گئے, پتنی مل گئی, پتی مل گیا, بھرا مل گئے, سنبندی مل گئے, داتا, یہ کرامات نہیں تے اور کی. اور تینوں کیڑی کرامات چاہیے, ایک ایک چیز اتنے کرامات ہے, ایک ایک دات دا اتنے کوئی جو ہے مل نہیں. سا سدھ سا کرامات ہے اچنت کرے جس دا, جیڑی وستو وہ داتا اچن چیت جھولی چ پا دے وے, بس ایک کرامات ہے, اور کوئی کرامات نہیں. مختصر عرض کرا لمکاواں. یوگیاں دی لہر ٹھنڈی پی گئی, انہاں کراماتاں دے پہلے لوکی پھسے رہے, پر دیکھیا کرتے تو دور آ کرت نال جڑ گئے, پدارتھ نال جڑ گئے پرماتما تے دور, پدارتھاں دے سکھاں نال جڑ گئے سمادھی دا پرم آنند تے دور. یوگ مت دی لہر بھی ٹھنڈی پی گئی اس دیش دے چ.
भगती की लहर चली ते इस लहर के बानी सन भगत कबीर और महाराष्ट्र के सन संत तुकाराम नामदेव। पूर्वी भारत विच कबीर ने बेड़ा चुकया, दक्षिण भारत विच नामदेव ने भारत के कोने कोने विच भगत पैदा हुए। भगतां दी बकायदा एक लहर चली। इस लहर की लपेट दे करीबन करीबन अद्धी तो ज्यादा दुनिया इस देश की आ गई। लोगों का भगती भाव विच विश्वास हो गया, छड़ो योगियों के कर्मकांड, छड़ो महात्मा बुद्ध की साधना, छड़ो ओ लीला पुरशोत्तम की रासलीला, छड़ो श्री राम की ओकोरी मर्यादा जिहदे च दुख ही दुख है। भगती भावना नाल भगती करो, गीत गाओ। पर मैं अर्ज करा यह लहर भी ठंडी पई। इस दे ठंडे आने के दो कारण, एक ते भगती की लहर दे 99% वह भगत आए जिन्हों इस देश का ब्राह्मणी समाज ते ब्राह्मणा दे दिते हुए संस्कार शूद्र कहिंदे सन। तो स्वर्ण जाति के जिहड़े लोग सन उच्चे, वह इन्हां दे कदमां दे बैठण तो इनकारी हो गए। इस वास्ते जितने जुलाहे सन वह तो कबीर के आले दुआले कट्ठे हो गए, बाकी नहीं। जितने नाई सन वह सैण के आले दुआले कट्ठे हो गए, बाकी नहीं। जितने चमार सन उन्होंने रविदास नूं संत ते गुरु करके मन लिया, बाकी उसके आले दुआले ना आ सके। जितने छींबे सन वह नामदेव के आले दुआले खड़े हो गए। मैं इत्थे चंडीगढ़ ही देखे एक नामदेव भवन ते बैठे सारे गुरु के सिख सन। मैं एक गल की है, कहन लगे ये छींबे सन पिछे कपड़े छिंबदे हुंदे सन, तो इन्होंने हुण नामदेव भवन बना लिया, गुरुद्वारे की थां ते नामदेव भवन। साउथ हाल यूके विच मैं देखिया उन्होंने गुरुद्वारा गुरु रविदास करके बना, प्रकाश गुरु ग्रंथ साहब का गुरुद्वारा गुरु रविदास। मैं इस नाम की किस तरह लोड़ पैगी, कहन लगे सारे चमार। मैं इत्थे ही आके जे चमारी का लकब जुड़िया इन्हां दे नाल, हट नहीं सके। दिते ब्राह्मणा के संस्कार नहीं मिटे, मौजूद है। और यह संस्कार इतने प्रबल सन कि सिर्फ जुलाहे ही कबीर के आले दुआले कट्ठे हुए, बाकी नहीं। बाकी आए तो दूर दूर रहे, नेड़े नहीं हुए, नेड़े जुलाहे हुए। रविदास दे दूर ही रहे ब्राह्मण खत्री वैश, नेड़े गए ते चमार गए। गुस्ताखी माफ। ए भगत ए लहर एक ते नाकाम हुई इस कारण करके कि देश दियां सरण जातियां इन्हां दे नेड़े ना आईयां, इन्हां तो आत्मक आनंद दियां लहरां ना प्राप्त कीतियां। ते दूजा भगती बड़ी प्रबल सी, शक्ति नहीं सी। अंदरूनी ताकत सी, बैरूनी नहीं सी। तो जैसे बोधी मिट गए, भगती दी लहर भी ठंडी पई। इधर भगतां दी लहर ठंडी पई ते अकाल पुरख रहमत दे घर विच आ के इस रूहे जमीन दे गुरु नानक नूं भेजदे ने, उन्होंने सिखी दी लहर चलाई। मर्यादा पुरशोत्तम दी लहर, लीला पुरशोत्तम दी लहर और बोधियां दी लहर, जोगियां दी लहर, भगतां दी लहर तो बाद इस देश विच लहर चली सिखी दी। जगन्नाथपुरी तो भी लोकी आउंदे सन, बिदर तो भी लोकी आउंदे सन। गुरु नानक गुरु गोबिंद सिंह जी महाराज का इतना प्रताप, देश के कोने कोणियां तो सतगुर के चरणों में श्रद्धालु पहुंचते सन। आसाम बंगाल बंगलादेश के भी गुरु तेग बहादुर साहब जी महाराज के अस्थान रह गए हैं। बंगाल तक सी गुरु की सिखी, बिदर कर्नाटका कितने तक सी सिखी, नानक जेरा मौजूद है और उत्थों के सिख इतने आते सन। सारा हिंदुस्तान सिखी की लपेट दे आया। तो हूं मैं दो शब्द कहना, वह भावें थोन ना चंगे लगन, वो गल वखरी कहने का तो मैं हक है ना, यह गल वखरी है। कोई सहमत हो ना सहमत हो, गुरु ने खुल पे दी हर एक। मर्यादा पुरशोत्तम की लहर इस देश दे मर चुकी है और इतों ही गलत साबित हो जाती। अगर हम कोई पड़ोसी लाछन ला दे तो कोई अपनी पत्नी घरों क्ढन राजी नहीं, ठीक है तू धोबी के कहने से कड़ सद, असी यह अनर्थ नहीं कर सकते। तू एक ब्राह्मण की सिफारिश के नाल और फरियाद के नाल संभूक फांसी से चाढ़ सकता है, मौजूदा विधान नहीं चाढ़ता। रामराज किस तरह लागू करोगे? वो लहर खत्म, कृष्ण दहर खत्म मिट गई, योगियों दिया और बोधियों की लहर खत्म मिट गई, नहीं पन पई।
اور بھگتان کی لہر جہی سی گستاخی معاف وہ بھی قریباً قریباً سمچے دیش دے نیست و نابود جلاہے بہت نے ان جلاہیاں ہوں تھانوں کبیر کی روح نہیں ملے گی چھیندے بہت نے انہوں نے ہوں تھانوں کوئی نام دے اتنے درشن نہیں آن گے چوک دے گنڈن والے جتیاں چمار بہتے نے پر تسی آکھو کوئی رویداس کی جھلک ملے نہیں اے گل نہیں ہجامتاں کردے نائی بتھیرے ملن گے پر تسی آکھو ہوں یہ کوئی سین بیٹھا ہوئے نہیں اے گل نہیں لہر ٹھنڈی پی گئی ختم ہو گئی بالکل ختم ہو گئی سکھی دی لہر چلی پر ہوں میں آکھاں اے لہر مٹی دے نہیں اور مٹ بھی نہیں سکتی کارن اس لہر نو سرجیت رکھن لئی گروہاں نے اپنا خون ڈولیا نرف زبانی بول نہیں بولے پر اے لہر ٹھنڈی پئی ہے مری نہیں ٹھنڈی پئی ہے ٹھنڈی کیوں پئی ہے اس واسطے کہ جڑے مدعی نے اس لہر نو اگاں ودا دے وہ کورے راجنیتک بن گئے پھوکے راجنیتک بن گئے 90 تو لے کے 95 فیصدی گردواریاں تے چھا گئے وہ بندے جنہاں نو پارلیمنٹ وچ کرسی چاہی دی سی گربانی دا پرچار کرن دی کوئی سپیٹ نہیں کوئی جذبہ نہیں کوئی شردہ نہیں کوئی بھاونا نہیں جنہاں نو اسمبلی ہال تک پہنچنا سی پارلیمنٹ تک پہنچنا سی ہندوستان دے سارے گردواریاں نو انہاں نے جفے مار لے جنہاں نے گرو تک پہنچنا سی اس طرح دے بندیاں دے ہتھاں چ گردوارے نہیں سن جنہاں نے صرف پارلیمنٹ تک پہنچنا جنہاں نے صرف اسمبلی ہال تک پہنچنا ایک مشنری ہون دے ناطے تھانوں احساس کرا دینا میرا فرض ہے کہ اس دی سدائی کرنا تھوڑا تے میرا یہ دوجا فرض ہے میں سدائی کراں میرا فرض ہے تسی سدائی کرو تھوڑا فرض ہے کہہ دینا میرا فرض ہے چونکہ میں قوم دا مشنری ہاں وقت یہ ڈیوٹی ہے یہ میرا کم ہے یہ میرا دھندا ہے مورک کار لایا سدگر نے اسے کم لایا تو یہ کم اپنے ڈنگ نال کرنا ہے تو میں اس طرح میں جتھے جتھے گھوم پھر کے دیکھیا گردواریاں دی مکھی دی کوشش کیویں پہنچی ہے ستاداریاں دی کوٹھی تک کیویں گرو تک پہنچی ہے اس ڈنگ دی کوشش نہ ہوئی کیتی نہیں بالکل نہیں کیتی یہ لہر ٹھنڈی پی گئی تے ہن گردوارے دا پردھان دا نا لئیے تے پردھان نا لیندے ہیں کوئی گرسکھ یاد نہیں آؤں گا اتنا یاد آوے گا کوئی ایم ایل اے ہوئے گا کوئی پارلیمنٹ دے بوئے کھڑکان والا ہوئے گا اور کی اے گردوارے دا سکتر ہے جی تو فوراً پتہ چل جاندا ہے ٹھیک ہے کوئی ستا دھاریاں دی کوٹھی دی پرکرما کردا ہوئے گا اور کی اور کچھ نہیں اور کی اور سکتر کل کی ہے اور اس پردھان دے کل کی ہے بھائی صاحب بھائی گرداس جی نو بھی کچھ دس پیا سی کہ شاید وقتی طور پہ یہ لہر ٹھنڈی پے انہوں نے سویہ اچارن کیتا ہے وہ بھی میں تھوڑا سرون کرا دیا پاویں سما کافی ہو رہا اندروں پاویں شریر تے گلا نہ بھی اجازت دے رہا تے نال دے سہیوگی حمایتی ہمدرد بھی کہیں بہتا سما نہ لو پر اج دیوالی دا تہوار ہے تھوڑی جی پڑاس میں کٹ ڈی لاویں میں خامہ خواہ جو ہے میں اندر رکھ کے لے جاوا وہ گل جو ہے ٹھیک نہیں ہوئے بھائی صاحب بھائی گرداس جی کہندے نے کہ میں ایک کسان نو ویکھیا وہ چندن دیاں لکڑاں انہاں نو کٹ کٹ کے تے کھیتی دے آلے دوالے وار لا رہا سی چندن بڑی قیمتی لکڑ جڑا چندن تھانوں عام بازار چ ملتا ہے نقلی چندن 52 چندن نہیں وہ تو میں دیکھا ہے سینکڑے روپے کلو دے حساب نال تول کے دیکھتا ہے جڑا آسام دے میسور دے باغات دے چوتے بڑا قیمتی ہے بہت مہنگا ہے بہت مہنگا ہے چندن دی لکڑ یہ تھوڑے جہاں بوٹے میں اندور دے ایک باغ دیکھے سن مہاراجے دے محل دے دو لگے ہوئے سن چھوٹے چھوٹے بھائی صاحب کہنے چندن کی بار جیسے دیجیت ببور درم کنچن سپٹ مد کانچ گرہ راکھی بھائی صاحب کہنے کسان نو جد میں دیکھیا کہ چاروں پاسے چندن دی واڑ لا رہا سی تے مینوں پوچھنا پیا
अंदर तू बोया की है, इन्नी कीमती लकड़, यह चंदन, यह हजारा रुपए मुल बिकण वाला, तू चारों पासे इसकी वाड़ पे लाना है, पहले अंदर दस तू केसर बीजे की बीजे, आखिर अंदर है की आखन लगा अंदर ते किकरां दे बूटे लाए ने, ते किकरां दे बूटियां दे आले दुआले चंदन दी वार, चंदन की बार जैसे दीजियत बबूर द्रम, कंचन सपट मद कांच ग्रह राखी है। भाई साहब कहिंदे ने फिर मैं एक होर करामात वेखी, उस बंदे दे घर दे बक्सा सी सोने दा, सोने दा, सोने दी तिजोरी कौन बनांदा है, सेफ ते आखिर लोहे दी बनेगी ना, तिजोरी ते लोहे दी बनेगी, उन्हें सोने दी बनाई, बक्सा बहुत वड्डा। ते भाई जी कहिंदे ने मैं उस तों पुछया जे तू बक्सा सोने दा बनाया है, इहदे च हीरे रखे ने, पन्ने नीलम, कहिंदा नहीं कच ते पत्थर रखे, कंचन सपट मद कांच ग्रह राखी, सोने दे बक्से दे कच ते पत्थर ते चंदन दी वाड़ किकरां दे आले दुआले। ते भाई जी तो पूछी तुसी कहना की चाहते हो, साधन दुराए के असाध अपराध करे, उल्टा ही चाल कली काल ब्रह्म भाखी। इस कलयुग दे जिस मौजूदा दौर दे उल्टी चाल की, जिदी जिंदगी बिल्कुल किकरां दी तरह विकारी, लोभी हंकारी, ऐसा कीड़ा ऐब है जिहड़ा अंदर ना होवे। ते बार चंदन दी वाड़ धर्म दा मुखी जी, धर्म दा मुखी है, गुरुद्वारे दा मुखी है जी, प्रधान साहब ने, ते लोगों नूं भुलेखा पै जांदा जी प्रधान साहब ने ते बिल्कुल गुरु नाल जुड़े हुए होणगे, क्योंकि चंदन दी वाड़ जो दिखाई देती, प्रधानगी जो दिखाई देती गुरुद्वारे की। पर यह नहीं पता, थोड़ा जी अंदर झात मार के देख, बूटे किकरां दे और कख नहीं, बड़े बड़े शराबियां नूं, दुराचारियां नूं, ठगां नूं, ते कौम द्रोहियां नूं, पंथ द्रोहियां नूं, मैं गुरुद्वारियां दा प्रधान वेख्या घूम फिर के, यह कुछ मैं वेख्या। वाड़ चंदन दी ते बूटे किकरां दे, जिंदगी किकरां वर्गी, ते जिम्मेवारी की धर्म दे मुखियां सी, डब्बा सोने दा है, बार लिबास धर्म दा, धर्म दे मुखी, ते खिमा करनी अंदर कोरी गंदी सियासत दे कच तो इलावा होर कुछ नहीं। सियासत दे चौंदा है बस मैं लेना ही लेना है, धर्म दे चौंदा मैं देना ही देना, मैं जान देनी है, मैं अपना धन देना है, मैं परिवार दे देना है। सियासत ये देना नहीं जानती, मैं लेना है, मैं कौम कोलो लेना है, पंथ कोलो लेना है, देश कोलो लेना है, देश दी हड्डियां कोलो लेना है, पंथ दे खून कोलो भी लेना है, लेना ही लेना है, देना कख भी नहीं, खून भी लेना है, खून देना नहीं, कख नहीं देना, देण की कोई बिरती नहीं। जिहड़ा लैण की बिरती रखदा उह ते सियासतदान है, ठीक है, जे पिछे सियासतदान जेलां कढ़दे रहे ते हुण सिंघासण ते बैठे ने, जेल कट्टण का मतलब की हुंदा मुआवजा दिओ, साल असी जेल कट्टी है, हुण तुसी 30-40 साल लई सानू मिनिस्टर बनाओ, असी बैठना है। पुराने रजवाड़े जे किधरे बैठ जाण एक दफा सिंघासण ते पीढ़ी दर पीढ़ी सिलसिला उहनां दा चलदा सी, कि मैं कहनी डेमोक्रेसी दे च की है, पीढ़ी दर पीढ़ी सिलसिला चलता और की है, कुछ भी नहीं, ऐसे कुछ भी नहीं, हकीकत की है। और कहने ने इस देश दे डेमोक्रेसी है, इस वास्ते ते इत्थे एनएसए है, तुसी कुछ भी सरकार दे खिलाफ बोलो जेल, क्योंकि जमहूरियत है, इत्थे जमहूरियत है, इस वास्ते इत्थे हर प्रांत का निजाम फौज के आसरे से चलता है, गोलियां के आसरे से चलता है, तोपां के आसरे से चलता है, क्योंकि इत्थे जमहूरियत है। और इत्थे कोई धर्म का भी सही प्रचार करे ते नहीं कर सकता, क्योंकि इत्थे जमहूरियत है। दिवाली का दिन होवे ते स्टेज ठंडी होवे, सारी रात मैं इत्थे ढाडी सिंघां दे गीत सुनदा सी ते कन्नां विच कुछ भी बोल नहीं पाए, आखिर दबाव किसका, राजनीति दा, ते जिहड़ी राजनीति मंजी साहब दे सत्संग नूं ठंडा कर देवे उहनूं जमहूरियत आखोगे, किस तरह आखोगे, वह जमहूरियत है, वो ते गंदी डिक्टेटरशिप है, वो ते गंदा जुल्म है, हिमा करनी। और ये पीढ़ी दर पीढ़ी जैसे शख्सी निजाम सी पुराना वही है, और देश चूंकि लंबी गुलामी दे विच रहा है, अजे भी इसनू सही सोचनी जो है नहीं आई। तो मैं अर्ज करा, पुरानिया लहरां मर चुकिया, ये लहर ठंडी पै गई, सिखी दी बुझेगी नहीं, ये मैं पूर्ण विश्वास है नहीं बुझेगी। गल है कि
ਕਰਾਂ, ਜਿਸ ਕੌਮ ਵਿਚ ਮਾਸੂਮ ਬੱਚੇ ਵੀ ਕੌਮ ਪੰਥ ਤੇ ਦੇਸ਼ ਲਈ ਆਪਣਾ ਖੂਨ ਡੋਲ ਦੇਣ, ਬੁੱਢੇ ਵੀ ਡੋਲ ਦੇਣ, ਬੀਬੀਆਂ ਵੀ ਡੋਲ ਦੇਣ, ਖਿਮਾ ਕਰਨੀ, ਉਸ ਕੌਮ ਨੂੰ ਕੌਣ ਮਿਟਾਏਗਾ? ਕਿਸ ਤਰ੍ਹਾਂ ਉਸ ਲਹਿਰ ਨੂੰ ਮਿਟਾਓਗੇ? ਅੱਜ ਤੱਕ ਤੇ ਮਿਟਾਉਣ ਵਾਲੇ ਹੀ ਮਿਟ ਗਏ, ਮੁਗਲ ਮਿਟ ਗਏ, ਅੰਗਰੇਜ਼ ਮਿਟ ਗਏ, ਪਰ ਲੋਕੀ ਇਤਿਹਾਸ ਤੋਂ ਸਬਕ ਨਹੀਂ ਲੈਂਦੇ। ਪਰ ਫਿਰ ਵੀ ਮੈਂ ਆਖਾਂਗਾ, ਇਹ ਲਹਿਰ ਪਹਿਲੇ ਨਾਲੋਂ ਜ਼ਿਆਦਾ ਪਨਪੀ, ਇਸ ਵਾਸਤੇ ਮਿਟਾਉਣ ਦੇ ਜੋ ਹੈ ਸਾਧਨ ਵੀ ਬਹੁਤ ਵੱਡੇ ਪੱਧਰ ਤੇ ਚਲਾਏ ਗਏ। ਕਦੇ ਮੁਗਲਾਂ ਨੇ ਨਹੀਂ ਆਖਿਆ ਕਿ ਕਿਰਪਾਨ ਪਹਿਨਣਾ ਜੁਰਮ ਹੈ, ਨਹੀਂ ਆਖਿਆ। ਔਰ ਅੰਗਰੇਜ਼ ਨੇ ਵੀ ਸਾਡੀ ਕਿਰਪਾਨ ਕਬੂਲ ਕਰ ਲਈ। ਇਹ ਗਲੋਤਰੀ ਥੋੜੇ ਜਿਹਾ ਮਾਹੌਲ ਕਰਕੇ ਬ੍ਰਿਟਿਸ਼ ਏਅਰਵੇਜ਼ ਦੇ ਫਿਰ ਬੰਦਿਸ਼ ਹੈ, ਵਰਨਾ ਬ੍ਰਿਟਿਸ਼ ਏਅਰਵੇਜ਼ ਜੋ ਜਹਾਜ਼ ਨੇ ਉਹਨਾਂ ਦੇ, ਬ੍ਰਿਟਿਸ਼ ਗੌਰਮੈਂਟ ਦੇ, ਉਹਦੇ ਚ ਕਿਰਪਾਨ ਪਹਿਨ ਕੇ ਸਿੱਖ ਆ ਸਕਦਾ ਸੀ। ਮੈਨੂੰ ਹੈਰਾਨਗੀ ਹੋਈ, ਕਿਉਂ ਕਿ ਜਦ ਮੈਂ ਉੱਥੇ ਟਿਕਟ ਲੈਣੀ ਸੀ ਲੰਡਨ ਤੇ, ਮੈਨੂੰ ਸੰਗਤਾਂ ਕਹਿਣ ਲੱਗੀਆਂ ਜੇ ਕਿਰਪਾਨ ਪਹਿਨ ਕੇ ਜਾਣਾ ਹੈ ਤਾਂ ਫਿਰ ਬ੍ਰਿਟਿਸ਼ ਏਅਰਵੇਜ਼ ਜਾ ਸਕਦੇ ਹੋ, ਬਾਕੀਆਂ ਚ ਨਹੀਂ, ਕਿਸੇ ਚ ਵੀ ਨਹੀਂ। ਮੈਂ ਕਿਹਾ ਏਅਰ ਇੰਡੀਆ ਦੇ ਚ ਵੀ ਨਹੀਂ? ਕਹਿਣ ਲੱਗੇ ਨਹੀਂ। ਮੈਂ ਕਿਹਾ ਉਹ ਤੇ ਆਪਣੇ ਮੁਲਕ ਦਾ ਜਹਾਜ਼ ਹੈ। ਕਹਿਣ ਲੱਗੇ ਨਹੀਂ ਜਾ ਸਕਦੇ, ਇਸ ਦੇਸ਼ ਦੇ ਜਹਾਜ਼ ਦੇ ਜ਼ਿੰਮੇਵਾਰੀ ਹੋਰ ਕਿਸ ਤੇ ਸੌਂਪਦੇ ਹੋ? ਕਿਉਂ ਸੌਂਪਦੇ ਹੋ? ਕਿਸ ਦੇ ਉੱਤੇ ਕਿਉਂ ਸੁੱਟਦੇ ਹੋ? ਤੇ ਜਿਨ੍ਹਾਂ ਨੇ ਇਸ ਢੰਗ ਨਾਲ ਇਸ ਦੇਸ਼ ਦੀ ਹਾਲਤ ਬਣਾ ਦਿੱਤੀ ਹੈ, ਇਹਨਾਂ ਨੂੰ ਹੱਕ ਕੀ ਹੈ ਦੇਸ਼ ਦੇ ਸਿੰਘਾਸਣ ਤੇ ਬੈਠਣ ਦਾ ਕਿ ਤੁਸੀਂ ਜ਼ਿੰਦਗੀ ਦਾ ਹਰ ਮਸਲਾ ਗੋਲੀ ਦੇ ਆਸਲੇ ਤੇ ਹੱਲ ਕਰੋ, ਤੋਪਾਂ ਦੇ ਆਸਲੇ ਤੇ ਹੱਲ ਕਰੋ, ਟੈਂਕਾਂ ਦੇ ਆਸਲੇ ਤੇ ਹੱਲ ਕਰੋ? ਫਿਰ ਬ੍ਰਿਟਿਸ਼ ਸਰਕਾਰ ਨੂੰ ਕੱਢਣ ਦੀ ਲੋੜ ਕੀ ਸੀ? ਫਿਰ ਤੇ ਉਹ ਹੀ ਠੀਕ ਸੀ, ਫਿਰ ਤੇ ਉਹਨਾਂ ਦੇ ਰਾਜ ਹੇਠ ਹੀ ਠੀਕ ਸੀ, ਕਿਉਂਕਿ ਉਹ ਵੀ ਹਰ ਮਸਲੇ ਨੂੰ ਗੋਲੀ ਨਾਲ ਹੱਲ ਕਰਨਾ ਚਾਹੁੰਦੇ ਸਨ, ਤੇ ਤੁਸੀਂ ਵੀ ਉਸੇ ਢੰਗ ਨਾਲ ਹੱਲ ਕਰੋ ਤੇ ਖਿਮਾ ਕਰਨੀ। ਫਿਰ ਇਹ ਉਹਨਾਂ ਦੇ ਆਪਣਿਆਂ ਨੂੰ ਕੀ ਕਰੀਏ? ਫਿਰ ਤੇ ਪਰਾਏ ਚੰਗੇ ਨੇ, ਕਿਸੇ ਹੱਦ ਤੱਕ ਉਹ ਪਰਾਏ ਚੰਗੇ ਨੇ। ਇਸ ਢੰਗ ਦੇ ਨਾਲ ਅਕਾਲ ਤਖ਼ਤ ਦੀ ਬੇਹਰਮਤੀ ਪਰਾਇਆਂ ਨੇ ਨਹੀਂ ਕੀਤੀ ਸੀ, ਜੋ ਆਪਣਿਆਂ ਨੇ ਕਰ ਦਿੱਤੀ। ਔਰ ਉਰਦੂ ਦਾ ਇੱਕ ਸ਼ਾਇਰ ਕਹਿੰਦਾ, ਦੁਸ਼ਮਨੋਂ ਸੇ ਇਸ ਕਦਰ ਸਦਮੇ ਉਠਾਏ ਜਾਨ ਪਰ, ਦੋਸਤੋਂ ਸੇ ਇਸ ਕਦਰ ਸਦਮੇ ਉਠਾਏ ਜਾਨ ਪਰ, ਦਿਲ ਸੇ ਦੁਸ਼ਮਨ ਕੀ ਅਦਾਵਤ ਕਾ ਗਿਲਾ ਜਾਤਾ ਰਹਾ। ਇਹ ਹਕੀਕਤ ਹੈ, ਇਹ ਬਹੁਤ ਵੱਡੀ ਜੋ ਹੈ ਸੱਚਾਈ ਹੈ। ਅੱਜ ਦੀਵਾਲੀ ਹੈ, ਮੈਂ ਅਰਜ਼ ਕੀਤੀ ਹੈ, ਸਿੱਖੀ ਦੀ ਲਹਿਰ ਮਦਮ ਹੋਈ ਹੈ। ਇਸ ਦੀਵੇ ਨੂੰ ਕੁਝ ਤੂਫਾਨੀ ਹਵਾਵਾਂ ਨੇ ਕਹਿ ਰਿਹਾ, ਦੀਵਾ ਬੁਝੇਗਾ ਨਹੀਂ ਕਿਉਂਕਿ ਬਹੁਤ ਸਾਰੇ ਤੂਫਾਨਾਂ ਚੋਂ ਲੰਘ ਚੁੱਕਿਆ, ਪਰ ਫਾਨੂਸ ਦੀ ਲੋੜ ਹੈ। ਇਸ ਵਕਤ ਫਾਨੂਸ ਦੀ ਲੋੜ ਹੈ, ਉਹ ਤੁਸੀਂ ਫਾਨੂਸ ਬਣਨਾ ਹੋਵੇਗਾ, ਇਸ ਦੀਵੇ ਨੂੰ ਜਲਾਉਣਾ ਹੈ। ਤੇ ਜ਼ਿੰਮੇਵਾਰੀ ਹੁਣ ਕੀ, ਤਮਾਮ ਦੇਸ਼ ਦੇ ਗੁਰਦੁਆਰੇ ਉਹਨਾਂ ਬੰਦਿਆਂ ਦੇ ਹਵਾਲੇ ਕਰ ਦਿਓ ਜਿਨ੍ਹਾਂ ਨੂੰ ਵੇਖੀਏ ਤੇ ਗੁਰੂ ਚੇਤੇ ਆਵੇ, ਬਸ ਇੰਨੇ। ਜਿਨ੍ਹਾਂ ਦੇ ਦਰਸ਼ਨ ਕਰੀਏ ਤੇ ਮਨੀ ਸਿੰਘ ਚੇਤੇ ਆਵੇ, ਜਿਨ੍ਹਾਂ ਦੇ ਦਰਸ਼ਨ ਕਰੀਏ ਭਾਈ ਗੁਰਦਾਸ ਚੇਤੇ ਆਵੇ, ਜਿਸ ਦੇ ਦਰਸ਼ਨ ਕਰੀਏ ਭਾਈ ਦਿਆਲਾ ਚੇਤੇ ਆਵੇ, ਜਿਹਦੇ ਦਰਸ਼ਨ ਕਰੀਏ ਗਿੱਦੜ ਨਾ ਚੇਤੇ ਆਵਣ, ਬੁਜ਼ਦਿਲ ਤੇ ਕਾਇਰ ਨਾ ਚੇਤੇ ਆਵਣ, ਜਿਹਦੇ ਦਰਸ਼ਨ ਕਰੀਏ ਤੇ ਸਤਿਗੁਰ ਨੇ ਸਾਨੂੰ ਸਿੰਘ ਲਕਬ ਦਿੱਤਾ ਹੈ ਸ਼ੇਰ ਚੇਤੇ ਆਵ। ਇਸ ਤਰ੍ਹਾਂ ਦੇ ਜੋ ਹੈ ਨਿਜ਼ਾਮ ਨੂੰ ਅਸੀਂ ਬਣਾਈਏ, ਕਹਿ ਦੇਣਾ ਮੇਰਾ ਫਰਜ਼, ਅੱਗੋਂ ਮੰਨਣਾ ਤੁਹਾਡਾ ਫਰਜ਼, ਆਪਣੇ ਫਰਜ਼ ਦੀ ਪੂਰਤੀ ਕਰਦੇ ਹੋਇਆ ਅੱਜ ਦੇ ਇਸ ਪਾਵਨ ਪਵਿੱਤਰ ਤਿਉਹਾਰ ਵਾਲੇ ਦਿਹਾੜੇ ਮੈਂ ਥੋੜੀ ਜਿਹੀਆਂ ਅਰਜ਼ੋਈਆਂ ਤੁਹਾਡੇ ਸਾਹਮਣੇ ਕੀਤੀਆਂ ਨੇ। ਕੱਲ ਦੀ ਆਖਰੀ ਹਾਜ਼ਰੀ ਭਰ ਕੇ ਦਾਸ ਨੇ ਫਿਰ ਇੱਕ ਦਿਨ ਪਟਿਆਲੇ ਦੇ ਚ ਹਾਜ਼ਰੀ ਭਰਨੀ ਹੈ, ਤੇ ਫਿਰ ਦਾਸ ਨੇ ਬੰਬੇ ਜੋ ਹੈ ਚਲੇ ਜਾਣਾ। ਫਿਰ ਜਦੋਂ ਨਦੀ ਨਾਉ ਸੰਜੋਗੀ ਮੇਲਾ ਹੋਇਆ, ਇੱਕ ਨਿੱਕੀ ਜਿਹੀ ਬੇਨਤੀ ਮੈਂ ਹੋਰ ਕਰਨੀ, ਇੱਕ ਮਿੰਟ ਆਪ ਜੀ ਦਾ ਹੋਰ ਮਿਲ, ਇੱਕ ਮਿੰਟ ਆਪ ਜੀ ਦਾ ਹੋਰ ਲੈਣਾ, ਛੋਟੀ ਜਿਹੀ ਬੇਨਤੀ। ਕੱਲ ਦਾਸਾਂ ਨੇ ਸਿੰਘ ਸਾਹਿਬਾਨ ਦੇ ਸਾਹਮਣੇ ਇੱਕ ਬੇਨਤੀ ਕੀਤੀ ਸੀ ਕਿ ਇੱਥੇ ਜੋ ਸ਼ਹੀਦ ਹੋ ਚੁੱਕੇ ਨੇ, ਸਾਰਿਆਂ ਦੇ ਪਰਿਵਾਰਾਂ ਨੂੰ ਜਾਂ ਜੋ ਵੀ ਬਚੇ ਨੇ ਉਹਨਾਂ ਨੂੰ ਬਕਾਇਦਾ ਛੇਤੀ ਤੋਂ ਛੇਤੀ ਆਰਥਿਕ ਸਹਾਇਤਾ ਆਰੰਭ ਕਰ ਦਿੱਤੀ ਜਾਏ, ਆਰਥਿਕ। ਤੇ ਤਜਵੀਜ਼ ਇਸ ਢੰਗ ਦੀ ਵੀ ਉਹਨਾਂ ਨੇ ਕੀਤੀ ਕਿ ਸਿੰਘ ਸਾਹਿਬਾਨ ਨੇ ਅਪੀਲ ਕੀਤੀ ਹੋਈ ਹੈ, ਤੇ ਮੈਂ ਇੱਕ ਤਜਵੀਜ਼ ਰੱਖੀ ਸੀ ਵੀ ਨਹੀਂ ਇੱਕ ਅਲੱਗ ਬੋਰਡ ਬਣਾ ਦਿਓ, ਉਹ ਭਾਵੇਂ ਸ਼੍ਰੋਮਣੀ ਕਮੇਟੀ ਦੇ ਅੰਦਰ ਹੋਵੇ, ਸਿੰਘ ਸਾਹਿਬਾਨ ਦੇ ਅੰਦਰ ਹੋਵੇ, ਤੇ ਉਹ ਬੋਰਡ ਉਹਦੇ ਚ ਪੰਜ ਪਤਵੰਤੇ ਸਿੰਘ ਅੰਮ੍ਰਿਤਸਰ ਦੇ ਹੋਣ, ਤਾਂ ਕਿ ਐਸਾ ਨਾ ਹੋਵੇ ਇੱਕ ਦਿੱਲੀ ਦਾ ਹੋਵੇ, ਇੱਕ ਕਲਕੱਤੇ ਦਾ ਹੋਵੇ, ਤੇ ਜਦ ਸਹਾਇਤਾ ਦੇਣੀ ਹੋਵੇ ਤੇ ਦਿੱਲੀ ਵਾਲਾ ਆਵੇ ਤੇ ਦੇਵੇ, ਬੰਬੇ ਵਾਲਾ ਆਵੇ ਤੇ ਦੇਵੇ, ਕਲਕੱਤੇ ਵਾਲਾ ਆਵੇ ਤੇ ਉਹ ਇੱਕ ਨਾ ਆਇਆ ਇੱਕ ਆਇਆ, ਨਹੀਂ ਉਹ ਪੰਜੇ ਸਿੰਘ ਵੀ ਇੱਥੋਂ ਦੇ ਚਾਹੀਦੇ ਨੇ। ਤੇ ਸਿਲਸਿਲਾਵਾਰ ਉਹਨਾਂ ਤਮਾਮ ਯਤੀਮਾਂ ਨੂੰ, ਬੇਵਾਵਾਂ ਨੂੰ ਜਾਂ ਬਿਰਧ ਜਿਨ੍ਹਾਂ ਦੇ ਸਿਰ ਦੇ ਉੱਤੋਂ ਜਵਾਨ ਬੱਚਿਆਂ ਦੇ ਸਾਏ ਚਲੇ ਗਏ, ਉਹਨਾਂ ਨੂੰ
ਇਹ ਮਦਦ ਛੇਤੀ ਤੋਂ ਛੇਤੀ ਆਰੰਭ ਕਰ ਦਿੱਤੀ ਜਾਏ। ਸੰਤ ਮੱਖਣ ਸਿੰਘ ਸੱਤ ਵਾਲੀ ਗਲੀ ਦੇ ਜੋ ਪੁਰਾਣੀ ਟਕਸਾਲ ਹੈ, ਉਹਨਾਂ ਨੇ ਬੜੀ ਹਮਦਰਦੀ ਜਤਾਈ। ਉਹ ਵੀ ਕਹਿਣ ਲੱਗੇ ਜੇ ਮੇਰੇ ਨਾਲ ਚਾਰ ਪੰਜ ਸੱਜਣ ਇਸ ਤਰੀਕੇ ਨਾਲ ਇਕੱਠੇ ਹੋ ਜਾਣ ਤਾਂ ਮੈਂ ਆਪਣੇ ਤੌਰ ਤੇ ਵੀ ਮੈਂ ਕਾਫੀ ਮਾਇਆ ਇਕੱਠੀ ਕਰ ਸਕਦੇ ਹਾਂ। ਹੋਰ ਵੀ ਕਈ ਸੱਜਣਾਂ ਨੇ ਇਸ ਢੰਗ ਨਾਲ ਆਖਿਆ। ਇਸ ਵਕਤ ਹੈ ਕਿ ਮੈਂ ਕਰਨੀ, ਤੁਸੀਂ ਮੈਨੂੰ ਕਥਾ ਭੇਟ ਦਿੱਤੀ ਅੱਜ ਦੀ, ਤੇ ਮੇਰੀ ਜੇਬ ਦੇ ਵਿੱਚ ਵੀ ਜੋ ਕੁਛ ਹੋਇਆ ਮੈਂ ਟਟੋਲ ਲਿਆਂਗਾ, ਉਹ ਵੀ ਮੈਂ ਭੇਟ ਕਰ ਦਿਆਂਗਾ ਇੱਥੇ। ਤੇ ਇਹ ਮੈਂ ਸੰਤ ਫਤ ਜੋ ਹੈ ਮੱਖਣ ਸਿੰਘ ਜੀ ਦੇ ਹਵਾਲੇ ਜੋ ਹੈ ਕਰਦਾ, ਜੋ ਸੱਤੋ ਵਾਲੀ ਗਲੀ ਦੇ ਇਸ ਵਕਤ ਸਰਪ੍ਰਸਤ ਨੇ, ਉਸ ਡੇਰੇ ਨੂੰ ਜੋ ਹੈ ਚਲਾ ਰਹੇ ਨੇ। ਤੂੰ ਆਪਣੇ ਢੰਗ ਨਾਲ ਇਹ ਮਾਇਆ ਜਿਹੜੇ ਜਿਹੜੇ ਲੋੜਵੰਦ ਹੋਵਨ ਉਹਨਾਂ ਨੂੰ ਭੇਟ ਕਰ ਦੇਣ। ਤੇ ਮੈਂ ਕਦੀ ਕਿਸੇ ਸ਼ਹਿਰ ਵਿੱਚ ਕਥਾ ਭੇਟ ਮੰਗਦਾ ਨਹੀਂ ਹੁੰਦਾ, ਤੁਸੀਂ ਅੱਜ ਅਗਰ ਮੈਨੂੰ ਕਥਾ ਭੇਟ ਦੇ ਦਿਓ ਤਾਂ ਮੈਂ ਤਹਿ ਦਿਲੋਂ ਤੁਹਾਡਾ ਸ਼ੁਕਰਗੁਜ਼ਾਰ ਹੋਵਾਂਗਾ ਔਰ ਸਾਹਿਬਾਂ ਦੇ ਚਰਨਾਂ 'ਚ ਅਰਦਾਸ ਕਰਾਂਗਾ ਕਿ ਤੁਹਾਡੀ ਜਿਹੜੀ ਮਾਇਆ ਹੈ ਸਤਿਗੁਰ ਸਫਲ ਕਰੇ, ਲੇਖੇ ਲਾਵੇ, ਤੇ ਮੈਂ ਆਪਣੇ ਰੂਪ ਵਿੱਚ ਇਹ ਭੇਟ ਕਰਦਾ। ਫਿਰ ਸ਼੍ਰੋਮਣੀ ਕਮੇਟੀ ਨੇ ਜੋ ਬੋਰਡ ਬਣਾਇਆ ਉਸ ਬੋਰਡ ਲਈ ਵੀ ਦਾਸ ਸੇਵਾ ਜੋ ਹੈ ਕਰੇਗਾ। ਤੋ ਆਪ ਜੋ ਹੈ ਜਿਹੜੇ ਜਿਹੜੇ ਸੱਜਣ ਮਾਈ ਬਾਈ ਮਾਇਆ ਭੇਟ ਕਰ ਰਹੇ ਨੇ, ਸਤਿਗੁਰ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਸਾਰਿਆਂ ਦੀ ਮਾਇਆ ਲੇਖੇ ਲਾਣ, ਪ੍ਰਵਾਨ ਕਰਨ, ਤੇ ਇਹ ਮਾਇਆ ਯਤੀਮਾਂ ਲਈ, ਬੇਵਾਵਾਂ ਲਈ ਔਰ ਉਹਨਾਂ ਮਾਸੂਮ ਤੇ ਕਮਜ਼ੋਰ ਬਿਰਧ ਮਾਤਾਵਾਂ ਲਈ ਹੈ। ਸੋ ਸਤਿਗੁਰ ਸਾਰਿਆਂ ਦੀ ਮਾਇਆ ਸਫਲੀ ਕਰਨ, ਲੇਖੇ ਲਾਣ।

करके पूछ लिया, थोड़े अंदर सिख होने का जिहड़ा जज्बा पैदा होया है, ये तुसी कोई बाणी सुनी है, कोई शब्द गुरु का सुने है, कोई गुरु घर का इतिहास पढ़ के चोट लगी है? कहन लगे नहीं, असी ब्राह्मणा दे सताए होया सानू शूद्र समझ देना है, सानू अजे गुरु घर का तो नहीं पता। लेकिन इतना पता है कि गुरु घर दे शूद्र नहीं आख्या जाता किसी नूं, असी सिख बनना। और इसी तरीके नाल महाराष्ट्र दे बन जा रहे ने सिकली करना है। मैं अर्ज करा कि 40 साल दे असी सही ढंग नाल प्रचार कर दे, देश की अद्धी आबादी गुरु गोबिंद सिंह जी महाराज के खालसे होने सन। इतनी मैं अर्ज कर दे, जिम्मेवारी है हुण उन्होंने उत्ते जिन्होंने ये प्रचार होने नहीं दिता, कीता नहीं, उन्होंने उत्ते जो गुरुद्वारियां दे मुखी हो के ते खिमा करनी दस्तक खटकांदे रहे पार्लियामेंट दे, गुरुद्वारियां दा ध्यान ही नहीं दिता, ख्याल ही नहीं कीता, इस पासे मेहनत ही नहीं की, इस पासे समय ही नहीं कढ़िया। इस देश दिच अजे भी बहुत सारी धरती पई है, असी इस ढंग दा काम कर सकते हैं, बहुत वड्डे पद्धर ते काम कर सकते हैं। मेरी निगाह च भी यह सतनामी नहीं सन अद की होए, क्योंकि मैं पिंड पिंड गया इधर मध्य भारत के इलाके च, इन्हां 3-4 महीनों दे च उत्साह मेरा बहुत वधिया, ते मैनू हैरानगी भी हुई, ये लोग बेचारे छोटी बोटी खेतीबाड़ी का काम करते सन, ते सिर दे उत्ते 2-2 गज के निके निके दस्तारे सजाए हुए, 2-3 सिंह मैनू जिहड़े नाल सन उन्हां कोल मैं सुते सिद्ध पुछिया, इन्हां नूं कोल पग्गा नहीं ने, कहण लगे इह पग लैण दी समर्था नहीं रखदे, बड़ी मुश्किल नाल अपनी उपजीविका चलांदे ने पिंडां विच, थोड़े ने जिहड़े संपन्न ने उह कर लैंदे। ते फिर मेरे मन च ख्याल पैदा होया कि लंबे तौर तरीके नाल सिलसिला चलाना पैगा, 5 ककार लखां दी तादाद च दस्तारां चाहीदियां ने, सिंह सजण नूं तैयार, गुरुद्वारे उत्थे कोई बणाए, हुण हर थां ते गुरुद्वारे ते सोना लाना संगमरमर लाना मैनू तो नहीं चंगा लगता, भावें तुसीं औखे होवो वह गल वखरी है, हुण उन्हां पिंडां छोटे छोटे गुरुद्वारे बनाओ, हुण जीवदे जागदे सिक्खी दे मंदिर खड़े करो, ताकि किसी दोखी की हिम्मत ना पै सके मुल्के साडे सीनियां नूं जो है गोलियां नाल छलनी करे, इस ढंग का कोई काम करिए। इस ढंग का उदम उपराला करिए, ते यही कुछ मैं उधर कलकत्ते सम्मेलन च थां थां ते कहिंदा आया, कहिंदा तो मैं बहुत पुराने समय तो सी, लेकिन बनजारियां दे बारे जो कुछ मैं आख्या लोगों ने इतनी तवज्जो नाल सुनिया नहीं सी, ते अजोका जो जज्बा सिख कौम दा उमड़े है उछाल दिच है, शायद इस दिच कोई गल जो है सुनी जा सके। खैर तो मैं अर्ज करा, ये जो पावन पवित्र वाक आया है, जंगी तरस दी बाणी शांत मई दे मुजस्मे गुरु अर्जन देव जी महाराज ब्रह्म ज्ञान दी गल नूं भी जंगी तर्ज नाल गायन करना चाहते ने। दूर दृष्ट गुरु अर्जन देव जी महाराज नूं पता सी शब्द दे च शांति है, ते किधरे पढ़न वाला जपण वाला इतना शांत ना हो जाए कि मुरदा ही हो जाए। इस तरह दे मुरदे साधु नहीं चाहिए, मरे हुए साधु नहीं चाहिए, मरे हुए साधु तो इस देश च बहुत सारे सन, ते मरे हुए साधुआं करके ये देश सैकड़े साल तक गुलाम रहा। साधुआं दी घाट ते नहीं सी, ओरियां च बैठे, कंदरां च बैठे, गुफावां च बैठे, धूणे तपाण वाले, तरह तरह दियां करमाता करन वाले, हत्थां चो धूड़ कढ़न वाले, नाटक चेटक तरह तरह दे गुपत ते प्रगट होण दे कृष्मे दिखाण वाले रिद्ध सिद्ध इत्थे ते बहुते सन, अजे भी बहुते ने, भरमार सी। लेकिन इन्हां सारियां दे होंदे होया देश गुलाम होया, क्योंकि बेगैरत ते बेअणख सन, और कहिंदे सन सानू कोई मतलब नहीं इन्हां दुनियादारी नाल। दुनियादारी नाल मतलब रखना पैणा, मैं इस शब्द दे आसरे थोड़ी जिहा गल खोलांगा, सेवा ते दुनिया दी आउंदी और किस दी आउंदी, विच दुनिया सेव कमाईए तां दरगे बैस, सेवा किस दी करोगे।
شبد دے چونکہ سیوا دے بھاو آئے نا میں کھولاں گا تھوڑا جیا تو جنگی طرز دے اٹھے یہ مہان شانتمئی بانی اچارن کیتی واراں دی محض اس واسطے کہ گائن کرن والا اتنا شانت نہ ہو جائے کہ جنا کھنا اس دی پاگی لا چھڈے جنا کھنا چوک دے چ سنوں بے عزت کر دے لے اور میں مندا اس قوم دا دب دبا اجے بھی ہے کہ کہنے ڈیڑھ کروڑ چلو ڈیڑھ کروڑ انہاں دے کہنے تے مننے میں پر سارا دیش ڈریا ہے دو سکھ ریل دے ڈبے چ بیٹھے ہن سارے گور گور کے ویکھ دے سارے سہم بھی جاندے نے تے میں بھوپال وچ دو سال پہلے دی گل ریلوے سٹیشن تے ٹہل رہا سی اجے گڈیاں آنے چ ادھا گھنٹہ دیر سی تے مینوں ایک ٹکٹ کلیکٹر کہندا ہے سردار جی سٹیشن کی صحیح سلامتی تو رہے گی نہ آج مینوں انج کہن لگا میں کہ کیوں آپ بار بار جو ٹہل رہے ہیں تے میں کہ میرا ٹہلنا بھی تھانوں خطرناک دکھائی دیندا ہے اینے ڈر گئے ہو تسی اینے سہمے ہوئے اینے اوکھے تے میں اتھے دلوں کیا میں کہ گرو گوبند سنگھ جی مہاراج اجے بھی تیری کلا ورت رہی ہے تیرے روپ دا اتنا بھے اتنا ڈر ہے اتنا خوف ہے تو اندروں سادھو بنا دیتا باہروں سپاہی بنا دیتا روپ ہی ایسا بنا دیتا اجے بھی خوف اجے بھی پہ اور تدے تے ایک ایک سنگھ دے پیچھے سو سو انہاں نے جو ہے لائے نے اپنے دستے قابو کرن لئی خیر میں گل لمکاواں نہ تو یہ جنگی طرز دے تے اچارن کیتی ہوئی بانی ہے بھیاگڑے دی وار اچارن کیتی ہوئی وار گرو رامداس جی مہاراج دی وار نال جوڑی ہے گرو ارجن دیو جی مہاراج نے سلوک نال ہے گے نے گرو امرداس جی مہاراج دے تو اس وار دے چ پرتھم جو سلوک ہے گرو امرداس جی مہاراج دا یہ آپ سرون کرو سلسلہ وار ارتھ تے بھاو ارتھ پھر آپ جی دے سامنے رکھیے ایک دفعہ پیار نال آکھو ستنام سری ہاں جی وار ساری دی ساری محلہ چوتھا چوتھے پادشاہ گرو رام داس جی مہاراج دی اچارن کیتی ہوئی ہے ہاں جی اے منگلا چرن ہے دو منٹ میں لے لوا چونکہ آیا ہے ایک اوہنکار ستگر پرساد گرو گرنتھ صاحب دا پہلا اکھر ایک ہے گرو گرنتھ صاحب جی مہاراج دی بانی ایک تو شروع ہوندی ہے گرو گرنتھ صاحب جی مہاراج دے سارے شبد ایک دی پرکرما کرتے ہیں ایک دے آلے دوالے جو ہے گھومتے ہیں وہ ایک کی ہے وہ ست ہے اس ایک دی وضاحت کرو گے تو وہ کی ہے وہ ایک اوہنکار ہے وہ ایک کی ہے اوہنکار ہے وہ ایک کی ہے وہ ست ہے وہ ایک کی ہے مول منتر دے چ اس منگلا چرن دے چ پورے مول منتر دے چ ساری وضاحت کر دیتی وہ جو ایک ہے وہ اوہنکار ہے وہ جو ایک ہے وہ ست ہے وہ جو ایک ہے وہ نام والا ہے ہستی والا ہے وہ جو ایک ہے وہ کرت نہیں ہے کرتا ہے اور وہ جو ایک ہے وہ ایسا کرتا ہے کہ اپنی کرت دے چ پورے ہوا ہے ویاپک ہے اگوں پھر اس دے گن نے وہ پہ تو رہت ویر تو رہت ہے یہ ساری وضاحت اس ایک دی اس ایک دا ہی سارا وستار ہے وہ ایک کی ہے وہ ایک ویکتی نہیں ایک ایسی شکتی ہے جو اوہنکار ہے تو اوہنکار دا مطلب ہے اتپتی کرن والا پالنا کرن والا ناس کرن والا یہ تین شبداں دا جوڑ ہے اکار اوکار مکار بھاو اوہنکار یہ وضاحت میں کافی دفعہ تھوڑے سامنے کر چکے ہیں کیونکہ کئی دفعہ منگلا چرن آ جاتا ہے کہہ نہ سکے کو توں کد کا تھت وار نہ جوگی جانے رت مار نہ کوئی جا کر تاثر ٹیکو سہجے آپے جانے سوئی صاحب کہتے ہیں سرشٹی بھی انادی یہ دا بھی یاد نہیں لبدا کدوں دی ہے کسے نوں کی پتا تے جد کرت بارے نہیں پتا تے کرتے بارے کون اندازہ لاوے انادی ست تو مراد ستی سدی بھی ہمیشہ انادی ست تو مراد پورن تے ہن پورن دے کی ارتھ کرو گے پورن دے ارتھ یہی نے جدا سلسلہ لبے ہی نہ کتھوں شروع ہوندا ہے تے کتھے ختم ہوندا ہے کوئی نہ جانے تیرا کیتا کے وڑے چیڑا
पूर्ण का इतना ही मतलब है, पूर्ण अगर सीमा दे चाहे वह पूर्ण नहीं है, पूर्ण जो नाप तोल दे आगे है वह पूर्ण नहीं है, पूर्ण ओ जिदा नहीं पता चलता कितों शुरू होता है किथे खत्म होता है, वो जो एक है वह ओंकार है और जो ओंकार है वह सत है, वो जो सत है वह गुरु है, वो एक चूंकि ओंकार है वो एक सत है वो एक ही गुरु है। समूह जगत खंड ब्रह्मंड नो प्रेरणा देने वाला कौन, वो एक। ऐसे वास्ते कलगीधर पातशाह ने कह देता आद अंत एक है अवतारा सोई गुरु समझेव हमार, अपरम पर पार ब्रह्म परमेश्वर नानक गुरु मिलया सोई जी। वो गुरु है कहिंदे ने सागर दे जद उछाल पैदा होंदा है गर्मी करके तो बदल बनते ने, सारी धरती जिहड़ी खुश्क है इनू हरा भरा करना है सागर नहीं करना है, पर किवें करे सागर बदल बन के करता है, परमात्मा शब्द बन के करता है। सागर बदल बनता है ते बूंदा दे राही बरसदा है ते धरती नू सरसब्ज करदा है, ओ परमात्मा शब्द दी बूंद बनता है ते बरसदा है ते जीवां दे हिरदे च ज्ञान पैदा होंदा है। इस वास्ते शब्द परमात्मा रूपी सागर दियां बूंदा ने बदल ने, इस शब्द नू कढ दियो तां गुस्ताखी माफ, गुरु अंगद पाई लैणा ने गुरु अंगद नहीं ने, शब्द करके गुरु अंगद ने, इस शब्द नू कढ रहे हो तां गुस्ताखी माफ, निथावियां दी थां निमाणियां दे मान गुरु अमरदास अमरू निथावे ने, गुस्ताखी माफ करते ही है, शब्द नू कढ दे हो ते शब्द करके वह निथावियां दी थां ने, निमाणियां दे मान ने, नेउटियां दी ओट ने, शब्द घर बदलता रहा, मल्ला पहला मल्ला दूजा मल्ला तीजा मल्ला चौथा, ये घर बदलते रहे ते फिर जुगो जुग अटल घर गुरु ग्रंथ साहब जी महाराज विच आके ओ गुरु विराजमान हो गया, ओ बूंद विराजमान हो गए और समुचे दुनिया नू फैजयाब कर रही है सरसब्ज कर रही है। ये गल वखरी है कि बरखा तो बंजर जमीना लाभ नहीं उठा सकदियां, पथरेली धरती लाभ नहीं उठा सकती, जैसे कि इकबाल ने कह देता सी शमा हक से जो मुनव्वर हो वो ये महफिल न थी, बारिश रहमत हुई पर जमी काबिल थी। तो गुरु बदल है पर बदल वास्तविक की है सागर है। इस वास्ते साहबां दी बाणी कहती आप नारायण कलाधार जग में परवरे, इतने नारायण है जो शब्द की कला धारण करके जगत दे प्रविष्ट होंदा है, जगत ते बरसदा है, जगत दे उत्ते इंज रोशनी रहिंदा है। तो वह जिहड़ा एक है वह सत है, वह जिहड़ा एक है वह ओंकार है, वह जिहड़ा एक है वह सत है और वह जिहड़ा एक है वह गुरु है, चानना देने वाला है, प्रकाश देने वाला है, ज्ञान देने वाला है और वो जिहड़ा एक है वह प्रसाद है, दयालु है, दया की मूर्ति। एक तो गल आरंभ होती है मूल मंत्र दी ते प्रसाद ते समाप्ति होती है पूरा मूल मंत्र। मूल मंत्र का पहला अखर एक, अखीरला प्रसाद, वो जो एक है सरबत्र गुणा का मालक है, सरबत शक्ति का मालक है, ओदा विशेष ते मूल गुण है प्रसाद, दयालु बख्शिंद, उहदे च कठोरता नहीं है, वह तो सदीव ही बख्शिश करता है। यह गल वखरी, मैं अखां बंद कर लवां तो सूरज की रोशनी नाल मेरा संबंध टुट जाएगा, लेकिन इहदा यह मतलब तो नहीं कि सूरज की रोशनी नहीं रहेगी, वह तेरे वह तो है, सूरज की रोशनी तो है। इसे तरीके नाल मैं पिठ मोड़ के बैठ जावां, मैं उस परम शक्ति नूं भुला के बैठ जावां
تو اودی بخشش نال میرا سمبندھ ٹوٹ جائے گا. بخشش تے اس دی ہے, بخشش تے اس دی سدیوی برس رہی. سدگر سدا دیال ہے بھائی, اے نہیں کہ سویرے دیا کردا تے شامی نہیں, سدا دیا کردا تے سد بخشند ہے. سدیوی جو ہے بخششاں دیندا ہے. تو او ایک ہے, او انکار ہے, او ست ہے, او گرو ہے, او پرساد ہے. اے شبد دا وار دا منگلا چرن ہے, اگے آپ سرون کرو. ہاں جی, کاوی رچنا جڑی ہے انہوں سلوک آکھدے نے. کاوی رچنا گرو گرنتھ صاحب جی مہاراج دے جڑے نے دوہرے سلوک اور چھند پدے منگل اے کاوی شیلی ہے بقاعدہ. جویں اردو دے وچ غزل ہے, نظم ہے, کتا ہے, ربائی ہے, اس طرح گربانی جڑی کاوی شیلی ہے یہ سلوک نے, دوہے نے اور سوئیے نے. بعد اپنا پورن گرمت ساہت دیکھی, وہ کبیتوی ہے گئے نا, سوئیے ہے نا, چھند نے اور طرح طرح دے پدے نے. یہ گرو گھر دی کاوی شیلی ہے. تو اے جڑی اگلی کاوی شیلی ہے اس نو سلوک کہندے نے. صاحب گرو امرداس جی مہاراج کا اچارن کیتا ہوا. ہاں جی,